0: अबनर हरमुज पार करे निकरंदर जहाज से हमलो हमले जो एक जणो मारजी वयो बरतानवी मेरी टाइम्स ऑपरेशन चयो इतला मिलियो आहे त जहाज के कण जातर नोइत जी प्रोजेक्ट कायल सां निशानो बणायो वयो आहे हमले में एक जणो मारजी वयो ऐं जहाज जे इंजन रूम खे नुक़सान पहुतो ईरान अमेरिका छिकताण घटाण में तुर्किया किरदार अदा करण लाइ तयार तुर्किया जे सदर रजब तैयब अर्दोगान ऐं अमेरिकी सदर डोनाल्ड ट्रंप विच में टेलीफोनिक राब्तो थियो रजब तैयब अर्दोगान चयो आहे त ईरान अमेरिका छिकताण घटाण में तुर्किया किरदार अदा करण लाइ तयार आहे عوام متھاں بجلی کیرائن جی تیاری بجلی 2.5 روپیہ فی یونٹ مہنگی کرن لائے نیپرا میں درخواست داخل سینٹرل پاور پروڈیوسنگ ایجنسی سمورے ملک میں بجلی فی یونٹ 2 روپیہ 52 پیسہ فی یونٹ مہنگی کرن جی نیپرا میں درخواست داخل کرائی چڑی نیپرا موجب سی سی پی اے جی درخواست تے بدھڑی 27 اگست تے تھیندی منظوری جی صورت میں واپے دارن تے جی ایس ٹی سمیت 41 ارب روپیے جو اضافی بار پوندو کراچی میں پیٹرولیم لیوی ایم بی این مطالبن جی منچالا جماعت اسلامی جو ٹرین ایم بی گورنر ہاؤس اگیاں دھرنو جاری لاہور میں وزیر اعلیٰ ہاؤس پشاور ہے کوٹیا میں بی گورنر ہاؤسز اگیاں ٹن ڈین کھان دھرنا لگل جماعت اسلامی اگوانن جو چوانا ہے تے پیٹرولیم لیوی جی نالے تے ٹیکس وصولی بند تے ہیں ورکرز ویلفیئر بورڈ میں غیر قانونی برتن جو کیس عدالت دھرین کا جواب طلب کرے ورتو سندھ ہائی کورٹ میں جسٹس عدنان الکریم میمن کی سربراہی میں آئینی بینچ ورکرز ویلفیئر بورڈ میں گزرل 5 سالن دوران غیر قانون برتن خلاف کیس کی بدھنی کئی عدالت چیف سیکرٹری لیبر کھاتے کے سیکرٹری ورکرز ویلفیئر بورڈ کے سیکرٹری کا ٹن ہفتن میں جواب طلب کرے ورتو کراچی میں کار سوار ہتھیار بندن جی موٹر سائیکل تے فائرنگ پسند جو پرنو کندر ناری قتل گلشن حدید لنک روڈ تے کار سوار ہتھیار بندن موٹر سائیکل تے فائرنگ کرے کچھ وقت اگ پسند جو پرنو کندر ناری فاطمہ کے قتل کرے چڑیو فائرنگ کے نتیجے میں عورت کے مرس اکبر سمیت بجنا زخمی تھی پیا زخمی کے اسپتال منتقل کیا تھارو شاہ بھرساں مبینہ طور زہریلو کھیر پیئن سبب معصوم بھائر فوت تھی ویا گوٹ کریم داد سیال میں زہریلو کھیر پیئن سبب 6 ورن جو رضوان 8 ورن جو ریحان سیال فوت تھی ویا فوتی بارن کے والد جو چوڑا ہے تو رات دیر سے بارن کھیر پیتو جن بعد بارن کے پیٹ میں سور پیو بارن جا لاش گھر پہنچن تے روج راڑو مچی ہو
1: You're very disrespectful in front of this young man, okay? Don't you find her disrespectful? He understands. Quiet. Who are you with?
2: I'm with CNN.
1: Fake news. You're fake news. You're a loud, boisterous person. You're fake news. Be quiet. Be quiet. Be quiet. You're a fake reporter, and you report fake news. Quiet.
3: Mr. President, is there enough?
0: ऐं तूं गोड़ करण वारी कूड़ी रिपोर्टर आहीं कूड़ियूं ख़बरूं ॾींदी आहीं अमेरिकी सदर औरत साफ़ीअ ते ॾमिरजी पियो वाइट हाउस में मीडिया सां ॻाल्हि ॿोल दौरान CNN जे रिपोर्टर अमेरिकी सदर खां सवाल कयो त ट्रंप खेस बेअदब चई नज़रअंदाज़ कयो औरत साफ़ी ॾखण कोरिया बाबति सवाल कंदी रही ट्रंप खेसि चयो त चुप कर तूं अजायो गोड़ कंदी आहीं तूं कूड़ी आहीं ऐं कूड़ियूं ख़बरूं ॾींदी आहीं USS लिंकन ते खाधे पीते जे शयुनि जी खोट वारी CNN जी ख़बर कूड़ी हुई
4: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر KTN نیوز
5: سونا سے ہے کامیابی اسکیم کے تحت کارڈ کو اسکریچ کریں اور پائیں بے شمار قیمتی انعامات
6: ایک مضبوط پاکستان کی بنیاد ہمارے صحت مند بچے ہیں پولیو بچوں میں عمر بھر کی معذوری کا سبب بن سکتا ہے مگر اس سے بچاؤ ممکن ہے اگر آپ کا بچہ 10 سال سے کم عمر کا ہے تو اس اگست اسے اپنے قریبی صحت مرکز لے کر جائیں اور پولیو بوسٹر ڈوز ضرور دلوائیں ये बूस्टर डोज महफूज, मुअस्सर, बगैर दर्द और बगैर सुई के है। मिलकर हम हर बच्चे को पोलियो से महफूज बनाएंगे। मिलकर हम पाकिस्तान को पोलियो से पाक बनाएंगे।
5: सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें खरीदें और पाएं बेशुमार कीमती इनामात।
2: आप सुन रहे हैं जी ए एफ एम 88 नेटवर्क, सिंध की आवाज़।

0: سونا سے ہے کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں کمپنی کے مقررہ ڈیلر یا سونا سینٹر سے خریدیں. بیگ میں موجود کارڈ کو اسکریچ کریں اور اضافی پیداوار کے ساتھ پائیں بے شمار قیمتی انعامات.
1: अक्सर मान जो सवाल हों अस सही पोलियो की वैक्सीन दह साल छोती दिनी वे तो असो असटे बार अक्सर कमजोर आन उनमें इम्यूनिटी तमाम घट हूँ हाई रिस्क हूँ उनके अलावा असि एरिया हाई रिस्क आ ओवरऑल पूरा सूबो पूरा पाकिस्तान तेरे तक वैक्सीन के लिए उम्र की हद को कें जगह वैक्सीन कें भी उम्र के पोलियो लगी सके तो कें उम्र से वैक्सीन कर सी पर रेशो दह साल घट आ तो रिक्वेस्ट है सभी के बूस्टर डोज लगे.
2: हर चप्पा हर गोशा
3: GAFM 88 नेटवर्क से जुड़ा
2: GAFM 88 नेटवर्क सिंध की आवाज़.

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین تام تو پیا جی ایم او ایف ایم 88 پروگرام ہے صحت جی گال ڈاکٹر فراز کامران سگر پروگرام سے جی گال ڈاکٹر فراز کامران سگر سان کرے ما تما جو پانچو میزبان گلاب خان بہن کیڑا نواں جو دوستو ٹھیک ہے ہو تے بس صحیح ہے اوان جی امید طرف کریم تمام سبھی مجن بھائرن ایں بنر نا بالکل خیر خیریت کی ہندی چھو جو سن دعا تمام سا ہر وقت ہر ہند کر کر ہوندی ہیں ایں ہمیشہ وانگ دعا ہے ہوندی ہے تے اللہ تعالی تمام کی سٹھی صحت دے اللہ تعالی تان دے رزق روزی میں برکت عطا فرمائے خوش ہیں آباد رہو کدے بھی دکھو نہیں نہ دسو تے پروگرام سے جی گال جی ایم او ایف ایم 88 جی لائیو سٹوڈیو میں اون ایئر کے ویندو ہے پر اجو کے دیاں تے اساں سا جی سکرنڈ نواب شاہ ایف ایم بھی جڑیل ہے ایں تمام سکرنڈ نواب شاہ ایف ایم وارا بھی اج ڈاکٹر فراز کامران جو صحت کے متعلق بہتر کا بہتر آگاہی بھر گال بدھندا خاص طور تے سکرنڈ یا مورو وارا جے اساں دے لسنرز آہن اوہے اساں جے ہن پروگرام میں شامل تھی سکن تھا. شامل تھن جو طریقہ کار سولو ہے. اساں نے پنج موبائل فون تے تمہاں کال کرے اساں جے پروگرام میں شامل تھی سکو تھا. نمبر ہے 0348 40 40 70. ایک دفعہ بھی اتنا میں نمبر بدھائیں 0348 40 40 217 اسانجو لائیو کال نمبر ہے. ہمیشہ وانگر ڈاکٹر فراز کامران صاحب اسانجے اسٹوڈیو میں موجود ہیں جے کہ مختلف بیماریوں جو علاج کرنا ہے. پانے اسلام آباد جا مشہور و معروف ہومیوپیتھک جا 26 سالن کا ودیک تجربہ رکھن ڈاکٹر ہیں. ائی پان ہن وقت اسانجے اسٹوڈیو میں موجود ہیں. ڈاکٹر صاحب دے ہلن کا پہریاں تما سبنی تھا ایک اہم اناؤنسمنٹ کندا ہلندا سیں تے ڈاکٹر صاحب ہن جمعے تائیں مورو واری کلینک تے موجود ہوندا. ان کا پوئے 8 دن جے لائے ڈاکٹر صاحب اسلام آباد وزٹ تے ونجی رہا ہیں. اگر سکرن کا یا مورو کا کو پیشنٹ ڈاکٹر صاحب وٹ اچن چاہے تو وہ ہن جمعے تائیں اچھی سکے تو اچھی کرے ڈاکٹر صاحب کے پانچ طبیعت دکھارے سکے تو. ڈاکٹر صاحب جمعے تائیں پانچ کلینک جی کا ٹائمنگ ہے جے کا صبح 9 کا شام جو 5 بجے تھی ان سیم ٹائمنگ تے پانچ کلینک تے موجود ہوں. اچھا کلینک جی ایڈریس تاکہ میں بدائیں ہلا اسپیشلی جے سکرن والا دوست سا ان وقت بدھی رہا ہیں. کلینک ہے آلمانی میڈیکل سینٹر ہے دادو روڈ تے. دادو روڈ تے ہے بائی پاس ٹاؤن. ایک زبردست ٹاؤن ٹھہل ہے ان ٹاؤن کے بالکل آموں ساموں ہی ہے آلمانی میڈیکل سینٹر جتے ڈاکٹر صاحب صبح جو 9 وگے کا وٹھی شام جو 5 وگے تائیں ویندا ہیں. مریضن جو علاج کندا ہیں چیک اپ وغیرہ کندا ہیں. کلینک نان سٹاپ کھلیل ہوں ہے صبح 9 کا شام 5 وگے تائیں. ان کے علاوہ ڈاڑھو ایکڑو آسان طریقہ ہے جو اساں تاں کے ہر وقت بدھائیں رہندا ہوں ہر پروگرام میں بدھائیں رہندا ہوں. اچن کا پہلے اگر تمہاں کال کرے وٹھندا ان ہی نمبر تے جو نمبر تاں کے ماں اناؤنس کیا ہوئی ہوں ایک دفعہ بھی تمہاں کے ماں بدھائیں تو 0348 40 40 217 ان نمبر تے تمہاں کال کرے وٹھندا ڈاکٹر صاحب کا پوچھی وٹھندا ڈاکٹر صاحب تمہاں پانی کلینک تے موجود آیو یا نہ آیو تو تمہاں جو پندھو ہے نا وہ سجایو تھی ویندو تمہاں کے پک تھی ویندی. ڈاکٹر صاحب کلینک تے موجود ہے. ڈاکٹر صاحب جن کے بھی انتظار رہندو تو ایک پیشنٹ کے ٹائم ڈنو ہے وہ پیشنٹ ان ٹائم تائیں اچھی ویندو تو اڑے طریقے سے تاج پان میں کمیونیکیشن تھی ویندی مریض ڈاکٹر کے وچ میں کمیونیکیشن تھی ون سے تمام گھنی آسانی پیدا تھی سکے تھی. تو ڈاکٹر صاحب موجود ہیں اسان اسٹوڈیو میں. سر السلام علیکم ویلکم بھلی کار پخیر راگلا
1: جی. وعلیکم السلام. جزاک اللہ جناب. تھینک یو سو مچ. کیا حال ہے آپ کے؟
0: شکر الحمدللہ میں بالکل ٹھیک ٹھاک. آپ سنائیں آپ کیسے ہیں؟ طبیعت کیسی ہے آپ کی؟ تیاریاں کیسی چل رہی ہیں؟
1: الحمدللہ میری طبیعت بالکل ٹھیک ٹھاک ہے اور شکر اللہ کا. آپ کی دعائیں ہیں, تمام سننے والے سامعین کی دعائیں ہیں اور ان مریضوں کی جن کو اللہ نے شفا دی ہے ان کی دعائیں ہیں. الحمدللہ میں بالکل ٹھیک ٹھاک ہوں. اور تیاری, بس تیاری کیا ہے, بس ہمارا تو پلاننگ ہوتی ہے کہ بھائی اس تاریخ کو جانا ہے, اس تاریخ کو واپس آنا ہے, وہاں کے جو کام ہیں وہ نمٹانے ہیں, جو وہاں پر کلینک ہے اس کو تھوڑا سا
0: وہاں پہ ٹائم دینا پڑتا ہے.
1: بالکل بالکل. تو اس در سے فارغ ہوں گے بس پھر واپس آپ کے شہر میں آپ لوگوں کی خدمت میں حاضر ہوں گے اور یہ ہماری زندگی ہے الحمدللہ.
0: جی ہاں ان شاء اللہ تعالیٰ تمام خیریت سے ویندا وری خیریت سے پانچ بچن کا تھی کرے واپس اچھی ویندا مورو میں. مورو میں تمہیں خبر ہے تو کافی اڑا مریض ہیں جے کے تمہیں اچھنے جو انتظار کرتا ہے. اچھا ان کے علاوہ تمہیں بھی مزے والی گال میں بدائیں ڈاکٹر صاحب.
1: جی جی.
0: ایک تو مریض ہے جے کو تمہیں وٹ اندو ہے ایز اے ڈاکٹر تمہیں ان علاج کرنا ہے پر کچھ جے کے اسان جا لسنر ہیں ان کے تمام گھنو انتظار ہوں. وہ چاہتا ڈاکٹر صاحب کدیں اندو
1: बिल्कुल
0: ऐं डॉक्टर साहिबु असांखे सिहत जे मुतालिक़ ॻाल्हियूं ॾसी ईंदो आहे, काफ़ी माण्हू इंतज़ार कंदा आहिनि ऐं काफ़ी माण्हू जेके सिहतमंद माण्हू आहिनि, ईअं न आहे त सिर्फ़ु असांखे मरीज़ ॿुधी रहिया आहिनि, ईअं बि न आहे, जेके सिहतमंद माण्हू आहिनि उहे बि असांखे रेगुलर ॿुधंदा आहिनि ऐं ॿुधी करे वरी जेके तव्हां स्पेशल टिप्स ॾसींदा आहियो उन्हनि टिप्स जे बारे में बि वरी उन्हनि ते बि हू कोशिशि कंदा आहिनि त असां पंहिंजे लाइ उहो टिप्स अप्लाई कयूं त जीअं असांजी सिहत अञा वधीक बहितर खां बहितर थी वञे।
1: बिल्कुलु, इहो त सिहत से मुतालिक प्रोग्राम है और इसमें मैं हमेशा ऐसी ही बातें बताता हूँ कि जो लोगों के काम आए और उनको बीमारियों से दूर रखे और उनको सेहतमंद रखे।
0: जी हाँ डॉक्टर साहब, कॉलर की तरफ हलंदा से। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम।
0: जी अदा साईं, केर किथां खां ॻाल्हायो था?
2: रहमान अली मलकानी आप सब जो यहां पे ॻाल्हायो।
0: जी अदा रहमान, छा था पुछण चाहियो डॉक्टर साहब खां?
2: डॉक्टर पुछण नंढड़ो आहे, 10 सालनि जी उमिरि आहे।
0: ठीक आहे, 10 साल उमिरि आहे नंढड़े जी। धक वगैरह त न लॻो हुयो नंढड़े खे? अच्छा, इहो ॿुधाइजो त नंढो जेको ॿारु आहे 10 सालनि वारो, उहो घणो करे जुती इस्तेमालु कंदो आहे या पेर उघाड़ो करे हलंदो
2: आहे?
0: अच्छा, मतिलब पेर उघाड़ो वधीक हूंदो आहे, जुती घटि पेरियल हूंदी आहे। जी हा, बिल्कुलु, ईअं बि न आहे, बराड़ी जा काफ़ी ॿार अहिड़ा बि आहिनि जेके चपल इस्तेमालु कंदा आहिनि, ईअं न आहे त जेको बराड़ी जो माण्हू हुजे उहो चपल इस्तेमालु न कंदो हुजे। चङो, ठीकु आहे अदा रहमान, डॉक्टर साहिब खां पुछी था वठूं नंढड़े जी तकलीफ़ जे मुतालिक़। तव्हां पंहिंजो रेडियो सेट खे ऑन करे छॾियो, आवाज़ वधाए छॾियो। अच्छा डॉक्टर साहिब, 10 साल का बच्चा है और 15 दिन हुए उसे पैरों के एड़ियों में, दोनों एड़ियों में दर्द हो रहा है और मुसलसल चल रहा है, चोट भी नहीं लगी है और अमूमन वो जो है ना वो देहात के कामकाज में बिजी होता है तो उसके पांव जो है ना चप्पल के बगैर होते हैं ना।
1: बिल्कुल हाँ, देखिए बात ऐसी है कि ये एड़ियों का दर्द पहले तो हम देखते थे ये ज्यादा उम्र के लोगों में होता था, क्योंकि इसके पीछे कुछ ऐसे अवामिल हैं जो अमूमन बुजुर्गों को, बड़ी उम्र के लोगों को, यानी टीन एज से जो बाहर निकल जाते हैं फिर उनको ये तकलीफ होती थी, लेकिन वक्त गुजरने के साथ साथ हम ये देख रहे हैं कि अब बीमारियां जो है वो कम उम्र लोगों को भी जो है ना मुतासिर कर रही हैं और बुरे तरीके से मुतासिर कर रही हैं। और वही बात होती है कि लोग जो है अपनी सेहत का ख्याल नहीं रखते। सेहत का कैसे ख्याल रखेंगे कि भाई ये जो खाने पीने की चीज़ें हैं, जो बाजारी चीज़ें हैं, उनका बहुत इस्तेमाल करते हैं, घर की खुराक से दूर रहते हैं, ठंडे पानी का बहुत इस्तेमाल करते हैं, ठंडे पानी की वजह से भी बहुत से मसले मसाइल होते हैं, लेकिन ये जो एड़ी का दर्द है ये इन सब चीज़ों से हटकर होता है। एड़ी में क्या होता है, हमारे जैसे यूरिक एसिड के इजाफे से हमारे पाँव के अंगूठे में दर्द शुरू हो जाता है, तो इसी तरह कैल्शियम की इम्बेलेंसमेंट की वजह से हमारे जो एड़ी की जो हड्डियां हैं इसमें फ़र्क पैदा होता है, नुक्स पैदा होता है और उसकी वजह से मरीज़ को एड़ी में दर्द
0: होता है।
1: होता है,
0: ठीक है।
1: होता क्या है, हड्डी के ऊपर एक मामूली सा उभार पैदा हो जाता है, कैल्शियम और कैल्शियम ऑक्सीलेट टाइप की चीज़ होती है जो जिस्म में हड्डियों के ऊपर जमा होती है और फिर वो हड्डी के ऊपर एक उभार पैदा कर देती है और वही उभार जो है वो हमारे जिस्म में मौजूद मसल्स और नर्व्स को दबाव डालता है, वो गैर कुदरती दबाव होता है और वो फिर दर्द पैदा करते हैं। इस बच्चे के लिए और जितने भी एड़ी के दर्द के मरीज़ होते हैं उनके लिए होम्योपैथी में बेहतरीन मेडिसिन मौजूद है जो एड़ी के दर्द को आहिस्ता आहिस्ता करके मुस्तकिल बुनियादों पर ख़त्म कर देती है।
0: ठीक है,
1: और मैं इनसे ये कहूँगा कि आप अपने बच्चे को लेकर आएँ और उसको मैं चेकअप मायने के बाद उसको मेडिसिन दूंगा और इंशाल्लाह ताला उसका जो ये दर्द है ये ठीक हो जाएगा।
0: जी हाँ बिल्कुल अदा रहमान इन आए तमाम वी अचो नंढड़े के डॉक्टर साहब अक्सर करो वो है तो जी कैल्शियम की खोट के कर पेर के खुड़न में सूर पवन है बाकी को जख्म वगैरह तेज नंढड़े के ना लगो ना ही को धक लगो है ना ही वरी को अल्लाह पनाह में रखे को अड़ो इन्फेक्शन है तो उन मुराद यहाँ थी थे अच्छा नंढी उम्र जो है यूरिक एसिड जो भी डाउट नो कर सके तो कोई यूरिक एसिड वी वो होने लाए डॉक्टर साहब जन चवन था अड़े किस्म जे नंढड़न बार में तकलीफ थी है तो उन्हें जो अक्सर करे कैल्शियम से ताल्लुक होंद कैल्शियम घट थियण के करे पेर के तिरन में या खुड़न में सूर पवन है हाँ इन कैल्शियम के वधाने जो दवाओं होम्योपैथिक में अच्छी जबरदस्त मौजूद हैं उन्हें लाए तुम अचो डॉक्टर साहब सुबह जो नाए का शाम जो पंजे वगे तई आलमाड़ी मेडिकल सेंटर सामू बाईपास टाउन दादू रोड मोरो ते मौजूद होंदा नंढड़े के वी अचो इलाज हल्द घो टाइम न हल्द थोड़ो ही टाइम एक अद कोर्स में उनकी मुकम्मल जान छुटी वी कैल्शियम उन बहाल थे तो जो घट है हड्डन जो कॉलर तरफ हल्दी अस्सलाम वालेकुम।
2: हेलो गुलाब साईं अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम
2: साईं मां जोई काली बस तो कराया
0: जी अदा अली बस के छा था पूछन चाहे डॉक्टर साहब का
2: साईं डॉक्टर साहब को पूछो जो डॉक्टर साहब रात दे का कम करता हूं मजदूर हूं।
0: ठीक है मजदूरी करना है।
2: हां मजदूरी करता तो सीमेंट के कम में मुझे मन बुत सत्ता फाड़े वेदो आ
0: सीमेंट जो कम खतरनाक है। ठीक है हां जिस्म ते जो आ धीरे धीरे थी वेन
2: तमाम जें आ रही हूं निकल नहीं होने
0: अच्छा अगर जे सीमट जो कम हफ्तों खन न था के तो खारिश खत्म थी थी वने अच्छा हाँ इन तकलीफ के टाइम कितरो थियो अथव चार साल थी चुका इन तांगे इन तकलीफ सा
2: बिल्कुल चार साल खन थी याने माने सद सारो अचे तो ने
0: अच्छा गर्मी में जोर वे तकलीफ अच्छा भला हाँ यो बुधा तो इलाज करायो अथव इनजो कुछ ठीक है अदा तुम नालो कहो भी न खो सिर्फ गाल कयो।